0: गांव में इनाम देहा सब बिस गांव में इनाम देनु के मैगड़ मकसद की गांव मा मुझे तमाव के लाभ या मनफाया टका वकी वकी फरदुन्ना मदनी जमिया तका जमाए तकुन्ना व्यापार इदारा तकुन कुरान से के तका ए फरायत तका लिबे रीति नंग बलागने दावलतों मिकां कम हिवर देनु के गतों ए फरायत तकुन कुरान से के तका होदा कामयाबी के अगुदन कुरूं मैं इनाम नाम होशेलने हमें कने रसूल जुम्हूरिया के ऑफिसों के फोन होशेलों apply.presidency.gov.mv मी पोर्टल में दरिको फॉर्म होशेलम के मुद्दत हमवाणी देहा 26 अप्रैल 30वा बुरासत धोगे मिंदर फो देगड़े सुमिंग देनिंदा मालूमात होद मा गुलाणी हते नोय हाय सुमिंग अशेंग हतरे हतरे नंबर फोन अनुता तिने तिने तिने हाय दे नंबर फोन قومی انعام دیہا سبس
1: شکوائی نوٹا خیال فار کولن تا
2: سوڑا فستور سکے
1: پی ایس ایم کنیکٹو کے موظفہ کا بدل کولن تا
2: سوڑا فستور سکے
1: پروگرام مس ویتا
2: سوڑا فستور سکے
1: ایولانے کولن تا
2: سوڑا فستور سکے
1: ایونٹ لائیو کولن تا
2: سوڑا فستور سکے
1: اشتہار کولن تا
2: سوڑا فستور سکے
3: Public service media and the khidmat ta hoge maulumat ho ta ban peenu fulwanama PSM ge call center ge number 16 fastol se ka ka kulupa nota info@psm.mv ya mail kolapa nota hateng haing haing ekeng haing haing ka ka vaiba kurapa PSM call center ge khidmat mukuru dwas fiyawa komme tuwe heke hendunu ashakun mendam baarya mukuru tuwa menduru teekun regan tiheka